0: Wi-Fi 6 with Subisu Suraksha.
1: Wi-Fi 6 sanga paunu hos high speed ra stable internet.
0: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
1: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
2: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
3: 01 42 35 888 98 012 35 888

0: every Tuesday 12 PM and Thursday 8 PM.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छानामुनि युपिएस इन्भर्टर सोलर उपलब्ध. यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ. सोलर होस वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम.
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678, 5302678. लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
5: यु क्यान डान्स,
6: यु क्यान सिंग, ऑल यु गॉट टु डू इज
7: जस्ट ट्यून इन
6: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: Keeps FM 98.3 megahertz presents Top 20 Bollywood Countdown Show.
4: Every Saturday 10 AM, Monday 6 PM and Friday 2 PM.
5: नेपाली पप गीतहरूको उतार चढाव, कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला। Keeps Most Wanted. Keeps Most Wanted.
6: हरेक शनिबार मध्याह 12 बजे, आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे।

0: The Vine Sundhanunsa, Kips FM, 98.3 MHz, your companion.
1: Kips, time check.
2: अहिले बिहानको 7 बजेको छ.
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
6: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज, वीकली वर्ल्ड न्यूज, वीकली वर्ल्ड न्यूज.
7: हेलो, नमस्कार, तपाईँलाई स्वागत छ कार्यक्रम विकली वर्ल्ड न्यूजमा. किप्स एफएम 98.3 मेगाहर्ज यो कम्पेनियन ट्युनिन गर्दै हुनुहुन्छ. म निजल छु तपाईँको साथमा. किप्स एफएम 98.3 तपाईँलाई वर्ल्डमा सुन्नुहुन्छ किप्स एफएम .com हाम्रो पात्रो एप प्रयोग गरेर. त्यस्तै फलो गर्नुहोला हामीलाई इन्स्टाग्राम, फेसबुक अनि टिकटकमा. आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज. र तपाईँले कार्यक्रममा गत हप्ता घटेका विश्व घटनाहरू, वर्ल्ड न्युजहरू सुन्न सक्नुहुन्छ. साथमा नेपाली गीत सङ्गीतहरू पनि इन्जोय गर्न सक्नुहुन्छ. फलो गर्नुहोला हामीलाई इन्स्टाग्राम, फेसबुक अनि टिकटकमा. आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज. सो अहिले पनि चाहिँ हामी लाग्दैछौँ पहिलो साङ्गीतिक कोसेलीतर्फ. माइती घर मुभीबाट रहेको छ काला कुर्तैले.

श्रोता मित्र कार्यक्रम विकली वेलनेस सुन्दै हुनुहुन्छ। विकली वेलनेसमा पहिलो न्यूज तर्फ लाग्न चाहन्छु। न्यूज रहेको छ, भारतको ओडिसामा इन्टेल र 3DGSले 3.3 अर्ब डलरको चिप सबस्ट्रेट प्लान्ट स्थापना गर्ने। पुरा न्यूज विकली वेलनेसमा। अमेरिकी सेमिकन्डक्टर विशाल कम्पनी इन्टेल र 3DGS इङ्कले संयुक्त रूपमा भारतको पूर्वी राज्य ओडिसामा करिब 3.3 अर्ब अमेरिकी डलरको लगानीमा सबस्ट्रेट उत्पादन प्लान्ट स्थापना गर्ने भएका छन्। भारतीय सरकारले गत शुक्रबार सार्वजनिक गरेको जानकारी अनुसार यो परियोजना भारतलाई चिप उत्पादनको विश्वव्यापी हब बनाउने दिशामा एउटा ठूलो कदम हो। यो ठूलो उद्योगको स्थापनासँगै ओडिसामा उच्च दक्ष प्राविधिकहरूका लागि प्रत्यक्ष रूपमा 1800 भन्दा बढी रोजगारीका अवसरहरू सिर्जना हुने अपेक्षा गरिएको रिटर्सले जनाएको छ। सेमी कन्डक्टर उपकरण चिपको उत्पादनमा सबस्ट्रेटलाई आधारभूत र सबैभन्दा महत्वपूर्ण सामग्री बेडरक मेटेरियल मानिन्छ, जसमाथि चिपका अन्य इलेक्ट्रोनिक तत्वहरूलाई जोडिने गरिन्छ। प्रधानमन्त्री नरेन्द्र मोदीको मेक इन इण्डिया अभियान अन्तर्गत देशभित्र इलेक्ट्रोनिक्स उत्पादन बढाउन र बाहिर देशमाथिको निर्भरता कम गर्न नयाँ दिल्लीले सेमी कन्डक्टर प्लान्ट र सम्बन्धित उद्योगहरूलाई आकर्षित गर्न अर्बौं डलरको अनुदान सब्सिडी प्याकेज घोषणा गरेको थियो। सोही रणनीतिको परिणाम स्वरूप यो लगानी भित्रिएको हो। यो नयाँ प्लान्ट ओडिसाको भुवनेश्वर खुर्दा क्षेत्रमा आगामी 5-6 वर्षको अवधिभित्र पूर्ण रूपमा स्थापना गरिने योजना छ। प्लान्टले विशेष गरी एडभान्स प्याकेजिङ ग्लास कोर सबस्ट्रेट, हाई डेन्सिटी इन्टरकनेक्ट सबस्ट्रेट र यससँग सम्बन्धित अत्याधुनिक सेमी कन्डक्टर प्रविधिहरूको विकास तथा उत्पादनमा ध्यान केन्द्रित गर्नेछ। हजुर, कार्यक्रम विकली वेलनेसमा नेक्स्ट सङ तर्फ लागौं। सङ रहेको छ ब्रिजेस बियोन अनि अबु द रियल म्यानको आवाजमा पियारी।

कार्यक्रम विकली वर्ल्ड न्यूज सुन्दै हुनुहुन्छ। विकली वर्ल्ड न्यूजमा गत हप्ता घटेका विश्व घटनाहरू तपाईँले सुन्न सक्नुहुन्छ। अहिले पनि हामी लाग्दैछौँ अर्को न्यूजतर्फ। न्यूज रहेको छ चीनको अन्तरिक्ष कार्यक्रममा अर्को सफलता, लङ मार्च 12B को सफल प्रक्षेपण। चीनले आफ्नो अन्तरिक्ष कार्यक्रम अन्तर्गत विकसित लङ मार्च 12B Y1 वाहक रकेटको पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ। यो प्रक्षेपण चीनको उत्तर पश्चिमी क्षेत्रमा रहेको डोङफेङ व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन परीक्षण क्षेत्रबाट सोमबार अपरान्न 4:40 बजे गरिएको थियो। प्रक्षेपण पछि रकेटले च्याङफ्यान उपग्रह समूहका लागि तयार गरिएका नेटवर्किङ उपग्रहहरूलाई सफलतापूर्वक अन्तरिक्षको निर्धारित कक्षमा पुर्याएको चिनिया पक्षले जनाएको छ। सबै उपग्रहहरू योजना अनुसार आफ्नो कक्षमा स्थापित भएपछि अभियानलाई पूर्ण रूपमा सफल घोषित गरिएको थियो। लङ मार्च 12B रकेटको यो पहिलो उडान भएकाले यसलाई चीनको अन्तरिक्ष प्रविधिको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। नयाँ रकेटको सफल परीक्षणले भविष्यमा थप व्यावसायिक तथा वैज्ञानिक अन्तरिक्ष अभियान सञ्चालन गर्ने चीनको क्षमतालाई बलियो बनाउने अपेक्षा गरिएको छ। च्याङफ्यान उपग्रह समूह चीनले निर्माण गरिरहेको विशाल संचार तथा इन्टरनेट सेवा सञ्चालकको हिस्सा हो। यी उपग्रहहरूको प्रयोग उच्च गतिको संचार सेवा विस्तार, डिजिटल पूर्वाधार सुदृढीकरण तथा दुर्गम क्षेत्रसम्म इन्टरनेट पहुँच पुर्याउन गरिने जनाइएको छ। लङ मार्च चीनको सबैभन्दा प्रमुख वाहक रकेट श्रृङ्खला हो, जस्तै दशकौंदेखि विभिन्न प्रकारका उपग्रह अन्तरिक्ष यान तथा अनुसन्धान सामग्री अन्तरिक्षमा पठाउँदै आएको छ। लङ मार्च 12B को सफल प्रक्षेपण सँगै यस श्रृङ्खलाको कुल उडान संख्या 647 पुगेको छ। पछिल्ला वर्षहरूमा चीनले अन्तरिक्ष क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ। उसले आफ्नै अन्तरिक्ष स्टेशन सञ्चालन गरिरहेको छ भने चन्द्रमा तथा मंगल ग्रह सम्बन्धी अनुसन्धान अभियानहरू पनि अघि बढाइरहेको छ। साथै व्यावसायिक अन्तरिक्ष उद्योगलाई विस्तार गर्दै उपग्रह प्रक्षेपण तथा अन्तरिक्ष सेवामा विश्वव्यापी प्रतिस्पर्धा बढाउने रणनीति अवलम्बन गरेको छ। हजुर, विकली वर्ल्ड न्यूजमा नेक्स्ट सङ्ग तर्फ लागौ। सङ्ग रहेको छ आरके खत्रीको आवाजमा गोली सिसाको।

0: नेपाली चलचित्रका सदाबहार गीतहरू। Wednesday and Saturday, 2 p.m. Thursday, 10 p.m. Only on KIPS FM 98.3.
1: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग। 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा।
2: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा।
0: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा।
2: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
3: हलेसी क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
2: फोन नम्बर 4910511 4910511 9851 9851 70939 9851 70939.
4: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 5302678 5302678.

0: एक्सप्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड वेयर एभर यु आर।
2: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
4: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance Beat Friday 8 a.m. and Saturday 6 p.m.
5: Keep 98.3 FM your companion.
6: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज।
7: पहिलो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत हुन चाहन्छु स्टेशन किप्स एफएम 98.3 यो कम्प्यानियन ट्युन इन गर्दै हुनुहुन्छ र म निजल छु तपाईँको साथमा। र कार्यक्रमलाई तपाईँले वर्ल्डवाइड सुन सक्नुहुन्छ kipsfm.com हाम्रो पत्र एप प्रयोग गरेर। यो कार्यक्रमलाई तपाईँले हरेक आइतबार बिहानको 7 बजे, सोमबार बेलुकी 8 बजे, मंगलबार दिउँसोको 3 बजे सुन सक्नुहुन्छ। र कार्यक्रममा तपाईँले गत हप्ता घटेका विश्व घटनाहरू सुन्न सक्नुहुन्छ। अहिले भने हामी लाग्दैछौँ अर्को न्यूजतर्फ। न्यूज रहेको छ अफगान फिर्ता शरणार्थीलाई 35,000 भन्दा बढी आवासीय जग्गा वितरण। पुरा न्यूज विकली वर्ल्ड न्यूजमा अफगानिस्तान सरकारले स्वदेश फर्किएका शरणार्थीहरूको आवास समस्या समाधान गर्न देशभर 35,000 भन्दा बढी जग्गा वितरण गरेको जनाएको छ। पछिल्लो समय छिमेकी देशहरूबाट ठूलो संख्यामा अफगान नागरिकहरू स्वदेश फर्कन थालेपछि सरकारले उनीहरूका लागि बसोबासको व्यवस्था गर्न यो कार्यक्रम सञ्चालन गरेको हो। अफगानिस्तानको शहरी विकास तथा आवास मन्त्रालयका प्रवक्ताका अनुसार हालसम्म 35,719 आवासीय जग्गा फिर्ता भएका शरणार्थीहरूलाई हस्तान्तरण गरिएको छ। सरकारका अनुसार जग्गा वितरणको प्रक्रिया अझै जारी रहेको छ र आगामी दिनमा थप परिवारहरूलाई पनि समेटिनेछ। हालसम्म देशका 34 प्रान्त मध्ये 18 प्रान्तमा जग्गा वितरण कार्यक्रम लागू भइसकेको छ। सरकारले क्रमशः बाँकी प्रान्तहरूमा पनि यो योजना विस्तार गर्ने तयारी गरेको जनाएको छ। सम्बन्धित अधिकारीहरूका अनुसार अन्तत स्वदेश फर्किएका सबै पात्र र शरणार्थी परिवारलाई आवासका लागि जग्गा उपलब्ध गराउने लक्ष्य राखिएको छ। पछिल्ला महिनाहरूमा अफगानिस्तानमा शरणार्थीहरूको फिर्ती उल्लेखनीय रूपमा बढेको छ। विशेष गरी पाकिस्तान र इरानमा बसोबास गरिरहेका लाखौं अफगान नागरिकहरू विभिन्न कारणले स्वदेश फर्किरहेका छन्। कानूनी कागजात नभएका विदेशी नागरिकहरूलाई आफ्नो देश छाड्न आग्रह गरेपछि फिर्ता हुनेहरूको संख्या अझ तीव्र बनेको बताइएको छ। उपलब्ध तथ्याङ्क अनुसार सन् 2025 सुरुदेखि हालसम्म 25,00,000 भन्दा बढी अफगान शरणार्थीहरू पाकिस्तान र इरानबाट अफगानिस्तान फर्किसकेका छन्। यसरी ठूलो संख्यामा मानिसहरू एकै पटक फर्किँदा आवास, रोजगारी, स्वास्थ्य सेवा, शिक्षा तथा आधारभूत पूर्वाधारमा थप दबाव परेको छ। सरकारले बढ्दो आवास आवश्यकतालाई ध्यानमा राख्दै केही प्रान्तहरूमा नयाँ आवासीय बस्ती निर्माण कार्य पनि शुरू गरेको जनाएको छ। यी बस्तीहरूमा घर निर्माणका लागि आवश्यक जग्गा, सड़क, खानेपानी तथा अन्य आधारभूत सुविधा उपलब्ध गराउने योजना रहेको बताइएको छ। विश्लेषकहरूका अनुसार लाखौं नागरिकको पुनर्स्थापना अफगानिस्तानका लागि ठूलो चुनौती हो। देश आर्थिक कठिनाई, बेरोजगारी तथा सीमित स्रोत साधनसँग जुधिरहेको अवस्थामा फिर्ता भएका नागरिकहरूको व्यवस्थापन गर्न सरकार र अन्तर्राष्ट्रिय सहयोग निकायहरूको समन्वयन आवश्यक पर्ने देखिन्छ। यद्यपि सरकारले जग्गा वितरण तथा नयाँ बस्ती निर्माण कार्यक्रम मार्फत शरणार्थीहरूलाई स्थायी बसोबासतर्फ उन्मुख गराउने प्रयास गरिरहेको जनाएको छ। अधिकारीहरूले यो कार्यक्रमले फिर्ता भएका परिवारहरूको जीवन पुनस्थापना गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। हजुर, विकली वर्ल्ड न्यूजमा अब हामी अर्को गीततर्फ लाग्छौं र गीत रहेको छ चुपचाप जिन्दगी फ्रम द मुभी। म यस्तो गीत गाउँछु टू

हजुर श्रोता मित्र, विकली वर्ल्ड न्यूजमा अब हामी अर्को न्यूजतर्फ लाग्दैछौ। न्यूजको शीर्षक रहेको छ, थाई पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राले पाए शाही माफी। पुरा न्यूज विकली वर्ल्ड न्यूजमा, थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राले बुधबारदेखि आफ्नो जेल सजायसँग सम्बन्धित सबै कानूनी दायित्व पूरा गरेका छन्। शाही माफी पाएपछि उनको सबै दायित्व सकिएको हो। थाइल्याण्डको राजपत्रमा प्रकाशित आदेश अनुसार राजा महावजी रालोन कोर्नले थाक्सिनलाई दिएको बाँकी प्रोभिसन अवधि पनि समाप्त गरिदिएका हुन्। यो निर्णय रानी सुथिदाको जन्मदिनको अवसरमा गरिएको व्यापक क्षमादान अन्तर्गत आएको हो। यस निर्णयसँगै थाक्सिन अब आफ्नो बाँकी कानूनी निगरानीबाट पूर्ण रूपमा मुक्त भएका छन्। 76 वर्षीय थाक्सिनलाई पछिल्लो महिना ब्याङ्ककको जेलबाट रिहा गरिएको थियो। त्यसपछि उनी 4 महिनाको प्रोभिसनमा थिए र इलेक्ट्रोनिक ट्र्याकिङ ब्रेसलेट लगाउनु पर्ने नियम थियो, तर शाही आदेशपछि उनी समयभन्दा पहिले नै पूर्ण रूपमा मुक्त भएका छन्। उनका वकिल विनिया चाटपोन्ट्रीले ब्रेसलेट हटाउने प्रक्रिया केही दिन लाग्न सक्ने बताएका छन्। थाक्सिनमाथि आफ्नो पदको दुरुपयोग गरी व्यापारिक फाइदा लिएको र सरकारी लटरी परियोजनामा अनियमितता गरेको आरोपमा मुद्दा चलेको थियो। उनलाई सन् 2023 8 वर्षको जेल सजाय सुनाइएको थियो। यो सजायलाई पछि राजाले घटाएर 1 वर्षमा सीमित गरेका थिए। स्वास्थ्य कारण देखाउँदै उनले केही समय ब्याङ्कक प्रहरी अस्पतालको विशेष कक्षमा सजाय भोगेका थिए। थाक्सिन 2001 2006 थाइल्याण्डका प्रधानमन्त्री थिए। सैन्य कुले उनलाई सत्ताबाट हटाएको थियो। हजुर विकली वर्ल्ड न्यूजमा अब हामी अर्को गीततर्फ लाग्छौँ र यो गीत भनिरहेको छ मोहिनी मुभीबाट, यो साँझ यो सुभाष।

0: घर बनाउन खोज्दैछु, कुनै एउटा राम्रो होला?
1: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
0: किन एएसी लाइट ब्रिक नै?
1: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
0: वाह, मैले खोजेको जस्तै रहेछ।
1: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-3596-98-012-35-444।
2: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
4: Babu, पानीको बिल तिरिदे
5: ल। तिरिदे
6: बाबु, बत्तीको बिल तिर्दे आज।
5: ल ल, तिरिदे
4: दादा। इन्टरनेटको पनि लास्ट दिनु है आज।
5: ल, त्यो पनि तिर्दे।
4: तर सबै कुरा यति छिटै कसरी तिरिस?
5: किनकि मसँग हाम्रो पात्र छ।
6: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
5: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब? अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।
7: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
8: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
9: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
7: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888 98-12-35-888।
11: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
12: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: नेपाल चलचित्रका सदाबहार गीतहरु Wednesday and Saturday, 2 p.m. Thursday, 10 p.m. Only on Kips FM 98.3.
1: Tapai sundai hununcha.
2: K
3: E
2: E
3: B
2: S
4: Kips 98.3 FM, your companion.
5: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज
6: दोस्रो अनि अन्तिम व्यापारिक विश्रामपछि फेरि पनि स्वागत छ स्टेशन किप्स एफएम 98.3 र कार्यक्रम विकली वर्ल्डमा गत हप्ता घटेका विश्व घटनाहरू हामी तपाईँले सुनाउने गर्दछौँ र साथमा गीत सङ्गीतहरू पनि सुनाउने गर्दछौँ र म निजो छु तपाईँको साथमा हरेक आइतबार बिहानको 7 बजे आउने गर्दछु र सोमबार र मङ्गलबार पनि तपाईँले कार्यक्रम सुन्न सक्नुहुन्छ सोमबार बेलुकी 8 बजे मङ्गलबार दिउँसोको 3 बजे कार्यक्रममा तपाईँले गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्युजहरू सुन्न सक्नुहुन्छ र अहिले भने चाहिँ हामी लाग्दैछौँ अर्को न्युजतर्फ न्युज रहेको छ अमेरिकी भन्सार शुल्क हटाउन मेक्सिको जोड मेक्सिकोले उत्तर अमेरिकी त्रिपक्षीय स्वतन्त्र व्यापार सम्झौताको पुनरावलोकनका क्रममा अमेरिकाले लगाइरहेका भन्सार शुल्क हटाउन जोड दिने भएको छ मेक्सिकोका अर्थ सचिव मार्सेलो एब्रार्डले सोमबार यसबारे जानकारी दिँदै पुनरावलोकन सम्बन्धी औपचारिक वार्ताको पछिल्लो चरणपछि अमेरिकी पक्षले विभिन्न प्रस्तावहरू अघि सारेको बताए उनका अनुसार प्रस्तावहरूमा वस्तुको उत्पत्ति सम्बन्धी नियम उत्पादन सामग्रीको अंश तेस्रो मुलुकसँग सम्बन्धित व्यवस्था इस्पात एल्मुनियम सवारी साधन उद्योग तथा आर्थिक सुरक्षा जस्ता विषय समावेश छन् एब्रार्डले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विश्व व्यापार प्रणालीमा व्यापक परिवर्तन गरिरहेको टिप्पणी गरे उनका अनुसार अमेरिकाले हाल वस्तु उत्पादन भएको स्थानका आधारमा फरक फरक भन्सार शुल्क लागू गरिरहेको छ जुन विगतका दशकहरूदेखि प्रचलित अन्तर्राष्ट्रिय व्यापार प्रणाली भन्दा फरक नीति हो मेक्सिको मुख्य उद्देश्य सकेसम्म न्यून भन्सार शुल्क सुनिश्चित गर्नु रहेको र आदर्श अवस्था भनेको पूर्ण स्वतन्त्र व्यापार प्रणालीमा फर्किनु रहेको उनले बताए अर्थ मन्त्रालयले आगामी चरणको वार्तामा औद्योगिक क्षेत्रका हित समेटिएका थप प्रस्तावहरू प्रस्तुत गर्ने तयारी गरेको छ मेक्सिको र अमेरिका बीच दोस्रो चरणको वार्ता जुन 16 र 17 वाशिङटनमा हुने तय भएको छ उक्त वार्तामा कृषि निष्पक्ष प्रतिस्पर्धा तथा वस्तुको उत्पत्ति सम्बन्धी नियमहरूमा थप छलफल गरिनेछ तेस्रो चरणको वार्ता जुलाई 20 मेक्सिको सिटीमा आयोजना हुनेछ त्यसक्रममा बाँकी विषयहरू टुङ्ग्याएर वर्षको अन्त्यतिर हुने त्रिपक्षीय संयुक्त समीक्षाको तयारी गरिनेछ हजुर विकली वर्ल्ड न्युजमा अब हामी अर्को गीततर्फ लाग्छौँ र गीत रहेको छ सिन्डिकेट बाई विपुल छेत्री

हजुर, विकली वर्ल्ड न्यूजमा अर्को न्यूजतर्फ लागौ। न्यूज रहेको छ, पश्चिमी दबाव बेज भारतको म्यानमार नीति। पुरा न्यूज विकली वर्ल्ड न्यूजमा, पश्चिमी देशहरूले म्यानमारको सैन्य नेतृत्वलाई अन्तर्राष्ट्रिय रूपमा अलग्याउने प्रयास गरिरहेकै बेला भारतले भने सैन्य समर्थित प्रशासनको संवाद र सहकार्यलाई निरन्तरता दिने स्पष्ट सन्देश दिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले म्यानमारका सैन्य समर्थित राष्ट्रपति मिन आङ हाइनसँग नयाँ दिल्लीमा वार्ता गरेपछि भारतले संलग्नता नै व्यावहारिक विकल्प भएको आफ्नो धारणा दोहोऱ्याएको हो। भारतीय विदेश सचिव विक्रम मिश्रीले पत्रकारहरूसँग कुरा गर्दै भारतको नीति म्यानमारको आन्तरिक राजनैतिक व्यवस्थामाथि टिप्पणी गर्ने उद्देश्यले निर्देशित नभएको बताए। उनका अनुसार नयाँ दिल्लीले म्यानमारसँग सम्बन्ध कायम राखेर अघि बढ्नु नै प्रभावकारी र उपयोगी उपाय हुने विश्वास राख्छ। सन् 2021 म्यानमार सेनाले सत्ता कब्जा गर्दै आङ सान सुकीको निर्वाचित सरकारलाई हटाएपछि अमेरिका लगायत पश्चिमी राष्ट्रहरूले त्यहाँको सैन्य नेतृत्वमाथि प्रतिबन्ध लगाएका थिए। त्यस यता विपक्षीमाथिको दमन, गृहद्वन्द र गम्भीर मानवीय संकटका कारण सैन्य नेतृत्व अन्तर्राष्ट्रिय आलोचनाको केन्द्रमा रहँदै आएको छ। यद्यपि भारतले भने छिमेकी मुलुकसँग संवाद तोड्नुभन्दा निरन्तर सम्पर्क राख्ने नीति अप्नाएको छ। निरन्तर वार्ता महत्वपूर्ण हुन्छ भन्ने सिद्धान्तमा हामी सधैँ अघि बढेका छौं, मिश्रीले भने। उनले म्यानमारलाई अलग्गै राख्ने रणनीतिले उल्टै प्रतिकूल परिणाम दिने तर्क गरे। इतिहासले देखाएको छ, सम्बन्ध विच्छेदले संलग्नता भन्दा राम्रो नतिजा दिएको छैन, उनको भनाइ थियो। आलोचक र मानव अधिकार कर्मीहरूले मिङ आङ हाइनको भारत भ्रमणले म्यानमारको सैन्य समर्थित प्रशासनलाई अन्तर्राष्ट्रिय वैधानिकता दिलाउने जोखिम बढाउन सक्ने बताएका छन्। अप्रेलमा विवादास्पद निर्वाचनपछि राष्ट्रपतिका रूपमा शपथ लिएपछि उनको यो पहिलो भारत भ्रमण हो। आलोचकहरूका अनुसार उक्त निर्वाचन सत्तामा सेनाको नियन्त्रण थप मजबुत बनाउन केन्द्रित थियो। यसअघि उहाँले सन् 2019 म्यानमारका सैन्य प्रमुखका रूपमा भारत भ्रमण गरेका थिए। भारत र म्यानमार बीच 1643 किलोमिटर लामो स्थल सीमा तथा बंगालको खाडी क्षेत्रमा समुद्री सीमा जोडिएको छ। भारतका लागि म्यानमार केवल छिमेकी मुलुक मात्र नभई सुरक्षा, रणनीति र क्षेत्रीय स्थायित्वसँग प्रत्यक्ष जोडिएको साझेदार पनि हो। म्यानमारको चीन राज्य तथा अन्य द्वन्द्वग्रस्त क्षेत्रबाट भोगेका हजारौं शरणार्थीहरूलाई भारतले आश्रय दिँदै आएको छ। दुई देशले सीमा सुरक्षादेखि विद्रोही समूह विरुद्धको कारवाहीसम्म विभिन्न क्षेत्रमा सहकार्य गर्दै आएका छन्। सीमा आसपास सक्रिय सशस्त्र समूहहरूसँग जुन्न, गुप्तचर सूचना आदान प्रदानमा पनि दुवै पक्षबीच सहयोग रहेको बताइएको छ। मोदी र मिन आङ हाइनले भेटपछि संयुक्त रूपमा संचार माध्यमलाई सम्बोधन गरेनन्, जबकि नयाँ दिल्ली भ्रमणमा आउने धेरैजसो विदेशी राष्ट्र वा राष्ट्र प्रमुखहरूसँग हुने द्विपक्षीय भेटपछि यस्तो अभ्यास सामान्य मानिन्छ। विदेश सचिव मिश्रीका अनुसार दुई नेताबीच व्यापार, रक्षा सहकार्य, सीमा व्यवस्थापन, क्षेत्रीय मुद्दा, आर्थिक सम्बन्ध र प्रविधि साझेदार बारे विस्तृत छलफल भएको थियो। दुवै पक्षले व्यापार, ऊर्जा, महत्वपूर्ण खनिज, पूर्वाधार र क्षेत्रीय सम्पर्क विस्तारसँग सम्बन्धित प्रमुख परियोजनालाई तीव्रता दिने सहमति गरेका छन्। वार्तामा साइबर अपराध र मानव बेचबिखन नियन्त्रण सम्बन्धी सहकार्य पनि महत्वपूर्ण विषयका रूपमा उठाइएको थियो। दक्षिण तथा दक्षिण पूर्वी एसियामा फैलिएका ठगी केन्द्रहरूमा फसाइएका भारतीय नागरिकहरूको विषयमा पनि छलफल भएको बताइएको छ। मिश्रीका अनुसार पछिल्ला 18 महिनामा भारत र म्यानमारले संयुक्त प्रयास मार्फत 2400 भन्दा बढी भारतीय नागरिकको उद्धार गरेका छन्। भारत भ्रमणका क्रममा मिङ आङ ह्वाङले राष्ट्रपति द्रौपदी मुर्मु, विदेश मन्त्री सुब्रमण्यम जयशंकर तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेटवार्ता गरेका थिए। हजुर, विकली वर्ल्ड न्यूजमा अब हामी गीततर्फ लाग्छौ। अर्को गीत भनिरहेको छ ह्यारी की प्यारी मुभीबाट दमदम।

श्रोता मित्र विकली वेलनेस हुँदै हुनुहुन्छ। विकली वेलनेसमा आज मसँग रहेका सम्पूर्ण न्युज सकिसकेका छन्। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो, सल्लाह सुझाव हामीलाई पक्कै पनि पठाउनुहोला। फेसबुक पेज रहेको छ हाम्रो किप्स एफएम 98.3 MHz, त्यस्तै फलो गर्नुहोला हामीलाई इन्स्टाग्राम फेसबुक अनि टिकटकमा। आइडी रहेको छ किप्स एफएम 98.3 MHz। यति भन्दै आजको लागि म निजल पनि विकली वेलनेसबाट बिदा भए। नमस्कार, ठिकै बाबा, सुन्दै गर्नुहोला किप्स एफएम 98.3 योर कम्प्यानियन।

0: on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Gibbs FM 98.3 MHz.
1: कार्यक्रम कलियुग टाइम, कलियुग टाइम.
0: Hollywood Times, every day, 11 to 12 p.m.
2: Farki farki, aun tu ma, timro man ko nasikai. Farki farki, bas ma, timro ghar ko nasikai.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
5: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
6: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
0: किप्स एफएम 98.3 प्रेजेंट्स पॉप आवर
7: मुझे कैसे पता न चला
0: Every Friday, 12 p.m.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 8 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained.

0: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Gibbs FM 98.3 MHz. Nepali Pop Flashback. Every Sunday and Tuesday 10 p.m. Thursday 9 a.m. and Saturday 5 p.m.
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरु गिब्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र गिब्स 98.3 एफएम मा
3: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
4: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
3: किन ए एसी लाइट ब्रिक नै
4: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
3: वाह मैले खोजेको जस्तो रहेछ
4: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 35 96 98 012 35 444
5: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईं सँग
6: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
7: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
6: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
6: फोन नम्बर 4910511 4910511 98511709 98511709
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
10: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
11: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
12: भञ्जाङ चौतारी
11: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
13: एक फूल झरे रकेबो एक फूल झरे रकेबो
14: नेपाली सुपर हिट्स

0: यो हो किप्स 98.3 FM तपाई संगको सहयात्रा
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्ट्सहरु कार्यक्रम
0: म्युजिक मजा म्युजिक
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा पुरै 1 घण्टा 3 वटा मुभीज का सुपरहिट गीतहरु
0: 3 in 1
1: एभ्री स्याटरडे

0: Every Tuesday and Friday, 1 p.m. Wednesday, 10 p.m.
1: Timile bhane ka sarate choera ma
2: Nepali Super Hits
0: Only on Kips FM 98.3
3: नमस्कार अनि हार्दिक स्वागत छ तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 एफएम
4: हजुर नमस्ते अनि स्वागत छ यो किप्स एफएम 98.3
5: सुजल पा अनि गर्न नमस्कार किप्स 98.3 एफएम
6: यो हो किप्स 98.3 एफएम तपाईँ सँगको सहयात्रा
7: on KIPS 98.3 FM.

0: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
1: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: You can dance.
5: You can sing. All you gotta do is
6: just tune in.
5: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
7: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
8: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
9: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
10: सुबिसु, छिटो पनि सुरक्षित पनि।
11: थप जानकारी तथा बुकिङका लागि
12: 01-42-35-888 98-12-35-888।
13: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। Just tune in, radio naya generation ko.
14: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू, कार्यक्रम
8: म्युजिक मज्जा
14: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र KIPS 98.3 FM मा।

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले बिहानको 9 बजेको छ
2: Keeps you cool.
3: Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
5: Chemical X.
4: On Keeps 98.3.
6: Fog at 98.3.
5: Chemical X.
4: Enjoy.
5: X.

0: 98.3 FM।
1: इन आँखों के मस्ती मस्ताने हजार
2: टिप्स 98.3 FM मा गजल संसार।

0: हरेक शनिबार बेलुकी 10 बजे
1: नेपाली पॉप फ्ल्याशब्याक एभ्री सन्डे एन्ड ट्युजडे 10 PM, थर्सडे 9 AM एन्ड स्याटरडे 5 PM.

0: सौंदर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल। साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे।
1: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईसँग। 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा,
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा।
2: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा।
0: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
1: हलेसी क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
0: फोन नम्बर 4910511 4910511 9851170939 9851170939.
3: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
6: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
8: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.
0: Every Monday 5 p.m. and Friday 8 p.m.
9: Keeps it for 98.3 megahertz. Keeps it for 98.3 megahertz.
10: Chemical X.
11: On Keeps 98.3.
12: Bob at 98.3.
10: Chemical X.

0: Chemical X.
1: On Kits 98.3.
2: Bomb at 98.3.
0: Chemical X.
1: Enjoy.

0: बजे सम्म मात्र किप्स 98.3 एफएम मा।
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
4: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
3: किन ए एसी लाइट ब्रिक नै?
4: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
3: वाह, मैले खोजेको जस्तो रहेछ।
4: स्ट्रङ, लाइट एन्ड स्मार्ट। ए एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596, 98-012-3544।

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक मज्जा म्युजिक
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि

0: तपाई परिवर्तन भएको देख्दा साह्रै खुसी लाग्यो फुर्सान। तपाईँको अझै राम्रो भएको सुन्न पाऊ। यदि म पनि खुसी भएको सुन्न चाहनुहुन्छ भने प्लिज मदेखि टाढै रहन है फुर्सान।
1: This is fun.
2: Ladies and gentlemen, let's put our hands together.
3: Yeah. Sip 98.3 FM. Your companion.

0: ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
1: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
1: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
4: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म नोड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
1: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
3: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
1: फोन नम्बर 4910511 4910511 98511709 98511709
5: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
6: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
5: किन एएसी लाइट ब्रिक नै
6: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
5: वाह मैले खोजेको जस्तो रहेछ
6: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 35 96 98012 35 444
7: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
8: You can dance.
9: You can sing. All you gotta do is
10: just tune in.
9: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला Kips Most Wanted Kips Most Wanted
2: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
3: Are you ready for the big O?
4: This is In Box

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ उफ
4: के भयो बोलादै के गुनगुनाइरहेको
3: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
4: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
3: यति सजिलै
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ
1: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: भाषाया न्याय पुसेचौं मेत।
1: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज।
2: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्ट्सहरू कार्यक्रम
3: म्युजिक मज्जा
2: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 FM मा।
4: This is Kips 98.3 FM, your companion.
5: Are you ready for the big O?
3: This is In Box.

0: life-changing quotes. सुन्दर व्यक्ति सधैं राम्रो नहुन पनि सक्छ, तर राम्रो व्यक्ति सधैं सुन्दर हुन्छ। यो भनाई हो मदर टेरेसाको।
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक, रेडियोमा रोचक।
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 एफएम मा।
0: नेपाल चलचित्रका सदाबहार गीतहरू, Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.
3: The world's full of tremendous numbers of trend and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
4: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स।
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
8: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
9: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
8: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888 98-12-35-888।
11: You can dance.
12: You can sing. All you gotta do is
13: just tune in.
14: KIPS FM 98.3 MHz, your companion.
15: The radio of new generation.
16: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
16: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
17: Are you ready to turn up the volume and rock out like never before?
18: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
17: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
18: Don't miss a beat. Mark your calendars and set your alarms, because it's time to rock out with the best.
17: Rock Fever. Every Friday 9 a.m. and every Thursday 7 p.m.
18: Radio station Keeps FM 98.3 MHz.

0: The Vice सुन रहे हैं Kips FM 98.3 MHz Your Companion
1: Kips Time Check
2: अहिले बिहानको 11 बजेको छ
3: Keeps you cool
4: Keeps you alive
5: Keeps you entertained Kips 98.3 FM, your companion, your companion, your companion.
6: Kips 98.3 FM को Hollywood Time मा अहिले तपाईं सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू।

0: बाड़ी
1: सपना
0: आओ गीत गाओ ना
1: जीवन जीने बहाना
2: मलाई थाहा छ तिम्रो मन दुखेको छ

0: every Tuesday 12 PM and Thursday 8 PM.
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
2: भन्ज्याङ चौतारी
1: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 MHz.
3: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
5: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा.
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट.
7: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
9: सुबिसु, छिटो पनि सुरक्षित पनि.
10: थप जानकारी तथा बुकिङका लागि
11: 0942588 98 0 12 35 888.
12: What's the secret to success?
13: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
13: Radio advertising. Affordable, effective, and culturally close.
12: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
14: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
15: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 530-2678. 530-2678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
16: द वीकली काउन्टडाउन शो अफ टप 10 इंग्लिश नंबर्स विथ एक्सक्लूसिव सेगमेंट्स, क्लासिक चॉइस, इन्फो हाउस, फ्रेश हिट्स एंड मेनी मोर. डू ट्यून इन टू वीकली 10. वीकली 10.
17: Time, Sunday 7 PM, Monday 9 AM and Thursday 2 PM
16: on Kips 98.3 FM.
18: This is History of Rock.
19: Monday 3 PM. Only on Keeps FM 98.3 MHz, your companion.
3: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्ट्सहरु कार्यक्रम
7: म्युजिक मज्जा
3: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 FM मा.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: Are you ready to turn up the volume and rock out like never before?
2: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
1: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
2: Don't miss a beat. Mark your calendars and set your alarms because it's time to rock out with the best.
1: Rock Fever. Every Friday 9 a.m. and every Thursday 7 p.m.
2: Radio station Kips FM 98.3 MHz.
3: Wake me up when September ends.
4: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
5: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
0: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 4910511 9851170939
7: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
8: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
7: किन ए एसी लाइट ब्रिक नै
8: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
7: वाह मैले खोजेको जस्तै रहेछ
8: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-12-35-444
9: What's the secret to success?
10: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
10: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
11: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
12: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
13: नया नया सजाऊ है संसार सुख दुख बाटो है मेरे
0: कीप्स अनप्लग्ड
14: फुल है ना काड़ा काड़े

0: नेपाली आर्टिस्ट सिंगर्सहरुका अनप्लग्ड गीतहरु सुन्न नछुट्याउनु होला। हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे
1: तिम्रो दिलको भित्र भित्र भनके छ बन्दोबस्त
2: History of Rock.
3: Monday 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
4: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् Weekly Roll News. मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
2: यो हो किप्स एफएम 98.3 मेगाहर्ज
5: किप्स 98.3 एफएम को कलिउड टाइममा अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू

0: life-changing quotes. भगवान सँग तपाईका लागि ठूला योजनाहरू छन्। विश्वास राख्नुस्।
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
0: म्युजिक मजा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा।

0: अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरुखुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड व्हेयरएवर यु आर।
2: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 ampere, 150 ampere, 200 ampere का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
5: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
7: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला। Keeps most wanted, Keeps most wanted.
8: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे
9: पुरै एक घन्टा तीनवटा मुभीज का सुपरहिट गीतहरू
10: Every Saturday 9 a.m. and Thursday 6 p.m.

0: सुन्दै किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले मध्याह्नको 12 बजेको छ
3: Keeps you cool. Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
5: Keeps FM 98.3 MHz presents...

नमस्कार श्रोतावृन्द, स्वागत छ कार्यक्रम किप्स अनप्लग्ड मा। यहाँ अहिले ट्युन इन हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज, द रेडियो स्टेशन द्याट किप्स यु कुल, किप्स यु अलाइभ एन्ड किप्स यु इन्टरटेन्ड। तपाईँको साथमा छु म युक्ता। हामीलाई तपाईँले सुन्न सक्नुहुन्छ वर्ल्ड वाइड हाम्रो अनलाइन एड्रेस www.kipsfm.com। साथमा हाम्रो पात्रो एपबाट पनि किप्स एफएम सर्च गरेर हामीलाई यहाँले लाइभ सुन्न सक्नुहुन्छ। मित्र, हाम्रो सम्पूर्ण सङ्गीत प्रेमी साथीहरूले यस कार्यक्रममा सुन्न सक्नुहुन्छ विभिन्न गायक गायिका वा ब्यान्डका अनप्लग्ड गीतहरू। हजुर, अबको एक घन्टासम्म सुनेर यहाँले रमाउन सक्नुहुन्छ गायक गायिका वा ब्यान्डहरूको चोइसको विभिन्न अनप्लग्ड सङ्ग्सहरू उहाँहरूकै आवाजमा। त्यसैले हामीलाई एक घन्टासम्म साथ दिनुहोला। अलराइट, सो मित्र, आजको कार्यक्रममा पहिलो सिङ्गर हुनुहुन्छ निकिता थापा। हजुर, उहाँको सुमधुर स्वरमा उहाँकै चोइसको अनप्लग गीतहरू अब भने हामी सुन्नेछौ। सुनेर यहाँ इन्जोय गर्नुहोला। म युक्ता चाहिँ फेरि पनि कार्यक्रम किप्स अनप्लग्डमा आउने नै छु।

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Purai ek ghanta tinota movies ka super hit geet haru.
6: 3 in 1.
7: Every Saturday 9 a.m. and Thursday 6 p.m.
8: Enjoy 60s, 70s and 80s Bollywood numbers.
9: Chandan sabadan, chanchal chitvan, dheere se tera ye muskaan.
8: Bollywood golden hits. Every Monday and Friday 10 p.m. Sunday and Tuesday 4 p.m.
10: bachna ae haseeno lo main aa gaya.
11: Namaskar ani hardik swagat cha. Tapai sunne huncha Keeps 98.3 FM.
12: Hajur namaste ani swagat cha, yo Keeps FM 98.3.
13: Hajur appa ani gani namaskar Keeps 98.3 FM.
14: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा।
15: किप्स एफएम 98.3 मेगाहर्ट्ज प्रेजेंट्स

अलराइट, ब्रेक पछि म युक्ता तपाईँलाई पुनः स्वागत गर्दैछु कार्यक्रम किप्स अनप्लग्डमा। तपाईँ अहिले ट्युन इन हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज, द स्टेशन द्याट अलवेज किप्स यू कुल, किप्स

your life and keeps you entertained. Hamilai sunna saknuhuncha worldwide. Hamro online address www.kipsfm.com marfat wa app hamro patro marfat pani yahale hamlai sunna saknuhuncha. Ra hamilai follow garnu hola hamro Instagram page ma ra like garnu hola hamro Facebook page ma pani. Yes karyakram ma yahale aile enjoy gardai hununcha bibhinna artists bands haruka unplugged songs haru jun chai rahane cha waharkai choice ko. अहिले पनि फेरि पनि हामी अनप्लग्ड सङ्ग्स नै सुन्नेछौँ. अहिले चाहिँ हामी सुन्नेछौँ गायक सुशान्त साक्यको आवाजमा विभिन्न अनप्लग्ड सङ्ग्सहरू. यहाँहरू सुनेर इन्जोय गर्नुहोला.

0: Sheeps FM 98.3 MHz. Your companion. Your companion.
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
0: म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा

0: प्रत्येक बुधवार बिहान 7 बजे किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
1: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
2: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
0: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
1: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 4910511
3: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
4: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
8: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
9: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
10: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
11: KIPS 98.3 FM, your companion.
0: KIPS FM 98.3 MHz presents

केही सेकेन्ड ब्रेक पछि यहाँलाई पुनः स्वागत गर्दैछु म युक्ता कार्यक्रम किप्स अनप्लग्डमा स्टेशन तपाईँ अहिले ट्युन इन गर्दै हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज द रेडियो अफ न्यू जेनरेसन द स्टेशन द्याट किप्स यू कुल किप्स यू अलाइभ एन्ड किप्स यू इन्टरटेन्ड हामीलाई वर्ल्ड वाइड सुन्दै हुनुहुन्छ हाम्रो वेबसाइट www.kipsfm.com वा एप हाम्रो पात्रबाट पनि यहाँले हामीलाई सुन्न सक्नुहुन्छ लाइभ ओके सो कार्यक्रम किप्स अनप्लग्डमा यहाँले सुन्दै हुनुहुन्छ पपुलर सिङ्गर्स र ब्यान्डहरूका डिफरेन्ट अनप्लग गीतहरू सो किप्स अनप्लग्ड यो साङ्गीतिक कार्यक्रमलाई अब म अगाडि बढाउन चाहन्छु सो हाम्रो नेक्स्ट सिङ्गर हुनुहुन्छ बाबा पाखरिन हजुर उहाँको आवाजमा हामी सुन्नेछौँ डिफरेन्ट मेलोडिक अनप्लग्ड सङ्ग्सहरू सुनेर इन्जोय गर्नुहोला म युक्ता फेरि पनि कार्यक्रम किप्स अनप्लग्डमा आउने नै छु

0: कि हामीले इन्जोय गर्यौँ भर्खरै लवली अनप्लग्ड सङ्ग्स बाई बाबा पाखरेन. सो अब चाहिँ हामी किप्स अनप्लग्ड कार्यक्रमको अन्तिम चरणमा आइपुगेको छौँ. यहाँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? मलाई आशा छ राम्रो लाग्यो होला. यहाँले हामीलाई आफ्नो फिडब्याक्स कमेन्ट्स लेखेर पठाउन सक्नुहुन्छ हाम्रो फेसबुक पेज facebook.com/kipsfm. साथमा पेजलाई लाइक पनि गर्नुहोला र हाम्रो इन्स्टाग्राम पेजलाई पनि फलो गर्नुहोला. अलराइट साथीहरू, अब मेरो पनि बिदा माग्ने बेला आइसकेको छ. तर मित्र, यदि तपाईँ पनि प्रोफेसनल सिङ्गिङ गर्दै हुनुहुन्छ वा तपाईँको पनि ब्यान्ड छ र यस कार्यक्रममा यहाँले पनि आफ्नो अनप्लग्ड सङ्ग्सहरू यसरी नै गाएर सुनाउन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला हाम्रो फेसबुक पेज मार्फत. अलराइट, यति भन्दै अब म एउटा पनि यहाँसँग बिदा माग्न चाहन्छु. सो अब चाहिँ कार्यक्रम किप्स अनप्लग्डलाई पनि म ऱ्यापअप गर्दैछु. सो नमस्कार मित्र, बाय बाय.
1: Life-changing quotes. भाग्यमाथि त्यही भरोसा गर्दछ जसमा पौरख हुँदैन. यो भनाई हो चाणक्यको.
2: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलमा. कार्यक्रम प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स FM 98.3 MHz मा.

0: यो हो किप्स 98.3 एफएम तपाई सँगको सहयात्रा।
1: सौन्दर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल। साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे।
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
5: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
4: किन ए एसी लाइट ब्रिक नै?
5: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
4: वाह, मैले खोजेको जस्तै रहेछ।
5: स्ट्रङ, लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-3596 98-012-35-444।
6: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 530-2678 530-2678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
8: बाबु, पानी को बिल तिरिदे।
9: ल तिरिदे।
10: बाबु, बत्ती को बिल तिरिदे आज।
9: ल ल तिरिदे।
8: दादा, इन्टरनेट को पनि लास दिनु है आज।
9: ल त्यो पनि तिरिदे।
8: तर सबै कुरा यति छिटै कसरी तिरिस्?
9: किनकि मसँग हाम्रो पात्र छ।
10: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
9: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब। अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।

0: साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरुखुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड व्हेयरएवर यु आर।
2: पुरै एक घन्टा तीनवटा मुभीज का सुपरहिट गीतहरु
3: थ्री इन वन
2: Every Saturday 9 a.m. and Thursday 6 p.m.

0: Life Changing Coach。खुशी र भाग्यमानी ती व्यक्तिहरू हुन्छन् जसले जीवनको दैनिक भोगाईलाई सकारात्मक तरिकाले लिन्छन्, थोरै गुनासो गर्छन् र जीवनमा ससाना कुराहरूका लागि आभारी हुन्छन्।
1: किप्स 98.3 एफएम मा गजल संसार।
2: मुझसे मिलने शमा जलाकर आज महल में आज
1: गजल संसार।
2: गम का खजाना तेरा भी है मेरा भी।
0: हर एक शनिवार बिल्कुल 10 बजे
3: केही नौलो
4: रोचक
3: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक।
4: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा।
5: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
7: Amilai Sunhos, www.keepsfm.com marfot. Just tune in, Radio Naya Generation Co.
0: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्, साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
8: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ, फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
9: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising, affordable, effective, and culturally close.
9: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
10: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
11: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
11: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
12: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
13: 01-42-35-888 98-42-35-888।
14: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending? Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 megahertz. Never miss

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वेल्डिङ
1: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: You can dance.
4: You can sing. All you gotta do is
5: just tune in.
1: Original branded battery haru with old battery exchange facility.
2: Samparka Battery Shop New Kathmandu Electric Electronics, Kuleshwar Kathmandu. Phone number 5302678. 5302678. Location ko lagi Google garnu hos. Battery Shop New Kathmandu Electric Electronics.
3: You can dance.
4: You can sing. All you gotta do is
5: just tune in.
6: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
7: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
7: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
9: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station KIPS FM 98.3 MHz.
10: KIPS 98.3 FM मा गजल संसार
11: मुझसे मिलने शमा जलाकर आज महल में
10: गजल संसार
11: गुम का खजाना तेरा भी है मेरा भी
12: हर एक शनिवार बिल्कुल 10 बजे
13: This is KIPS 98.3 FM your companion
14: Bing bing bam dam
15: Mix Max at 98

life-changing quotes. भविष्य तिनीहरूको हो जसले आफ्नो सपनाको सुन्दरतामा विश्वास गर्दछन्। यो भनाई हो एलिनोर रुजवेल्टको।

0: Kips FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
1: Every Saturday 10 AM, Monday 6 PM, and Friday 2 PM.
2: Engineer Shah, ghar banauna khojdechu. Kun eta ramro hola?
3: Aru hoina, ye AC light brick nai rojnus.
2: Kina AC light brick nai?
3: Yo, halka majbut ra thulo akarko huncha, jasle kharcha ghataunchha. Nirman chito ra bhukampo jokhim kam garcha. Teti matra hoina, yesle ghar garmi ma chiso jado ma nyano rakhcha.
2: Wah, maile khojeko jasto rahecha.
3: Strong, light and smart. AC light brick factory, Maliku, Dhading. सुनेक 591-35-96-98-012-35-444.
4: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678.
5: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
6: के भो बोला दाइ, के गुनगुनाइरहेको?
5: हैन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
6: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
5: यति सजिलै?
6: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
7: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
9: What's the secret to success?
10: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
10: Radio advertising, affordable, effective, and culturally close.
9: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
11: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 PM and Wednesday 9 AM. Station Kips FM 98.3 MHz.
12: Kips 98.3 FM, your companion.

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
7: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत. जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको.

0: एक्सप्रेस को साथ अब नेपालभरी 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माय वर्ल्ड लिंक एंड अलवेज स्टे कनेक्टेड व्हेयरएवर यू आर।
2: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
3: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड। किप्स मोस्ट वान्टेड
4: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे।

0: Don't change the station. We'll be right back. You are listening to Kips FM 98.3 MHz, your companion. Just tune in.
1: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.
2: Every Monday 5 p.m. and Friday 8 p.m. Nepali Pop Flashback. Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m., and Saturday 5 p.m.
3: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईंसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
2: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
4: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
2: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
6: Stay connected with your favorite station, Kips FM 98.3 MHz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there, follow us on Instagram and TikTok too. Search Kips FM 98.3 MHz and hit that follow button today.
8: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 5302678. 5302678.
9: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
10: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
11: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
10: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
11: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
9: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
2: 01-42-35-888 98-12-35-888
12: You can dance.
13: You can sing. All you gotta do is
6: just tune in.
0: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
14: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
14: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
14: Say yes to radio advertising, where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
15: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जिप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
16: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
2: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station KIPPS FM 98.3 MHz.
17: Yoho KIPPS FM 98.3 MHz.
7: Bollywood Golden Hits.

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Kips FM 98.3 presents Pop Hour.
4: मुझे कैसे पता न चला कि तू मैनू प्यार।
3: Every Friday 12 p.m.

0: Life-Changing Quotes. विजेताहरू कहिले हार मान्दैनन् र हार मान्नेहरू कहिल्यै विजेता बन्दैनन्।
1: फुलको डाले डालेमा तिम्रो रूपको लाले।
2: नेपाली चलचित्रका सदाबहार गीतहरू।
3: मेरो निन्द्रा भोकै तिर्खा रात र दिनको किन छोरे।
2: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.

0: The Vice Sundar Hununsa, Kips FM, 98.3 MHz, your companion.
1: Kips, time check.
2: अहिले साँझको पाँच बजेको छ।
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
0: Kips 98.3 FM ma yoho. Music Mazza, music Mazza.
6: नमस्कार श्रोता महानुभावहरू, स्वागत छ कार्यक्रम म्युजिक मजामा। यस कार्यक्रममा तपाईँले सुन्न सक्नुहुन्छ रमाइलो रमाइलो नेपाली गीतहरू र साथमा छु म युक्ता। यस कार्यक्रममा हामीसँग विभिन्न सेगमेन्ट्स पनि हुने गर्दछन् जुन चाहिँ कार्यक्रममा म तपाईँको लागि अगाडि राख्ने नै छु। अहिले तपाईँ ट्युन्ड इन हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 MHz। दिस इज द रेडियो स्टेशन द्याट किप्स यु कुल, किप्स यु अलाइभ एन्ड किप्स यु इन्टरटेन्ड। हजुर, अबको एक घन्टासम्म तपाईँले सुन्न सक्नुहुन्छ रमाइलो रमाइलो नेपाली गीतहरू। तपाईँले हामीलाई अनलाइन सुनिराख्नु भएको छ हाम्रो अनलाइन एड्रेस kipsfm.com मार्फत वा एप हाम्रो पात्र मार्फत पनि तपाईँले हामीलाई सुनिराख्नु भएको छ। अब श्रोता मित्र, म गीततिर लाग्न चाहन्छु। पहिलो गीत तपाईँको लागि राख्न चाहन्छु मच्याङ बाई द ब्यान्ड B8। यस गीतको राइटर र कम्पोजर B8 नै रहेको छ। प्रड्युसर हुनुहुन्छ रोमन भद्राचार्य।

हजुर श्रोता मित्र, भर्खर हामीले B8 ब्यान्डको गीत सुन्यौं मै च्याङ। फेरि हामी सुन्नेछौ गीत आत्मामा। यस गीतमा आवाज दिनुभएको छ कमल खत्री र बबिता मानन्धरले। लिरिक्स, म्युजिक र कम्पोजिसन कमल खत्रीको नै रहेको छ। म्युजिक अरेन्जर हुनुहुन्छ विजेश्वर टन्डुकार। रेकर्डिङ, मिक्सिङ, मास्टरिङ राजेश्वर टन्डुकारको रहेको छ।

हजुर श्रोता मित्र, हामीले भर्खरै सुन्यौँ गीत आत्मामा बाई कमल खत्री एन्ड बबिता मानन्धर। अब कार्यक्रम म्युजिक मजामा पालो भइसकेको छ सेगमेन्ट युट्युब धमाकाको। युट्युब धमाकामा हामी सुन्ने गर्दछौँ युट्युबमा धेरै धेरै भ्युज पटुला सफल गीत। सो यस सेगमेन्टको गीत आज रहेको छ हिमाली भेकमा। यस गीतको सिङ्गर र लिरिसिस्ट हुनुहुन्छ तृष्णा गुरुङ, कम्पोजर हुनुहुन्छ तृष्णा गुरुङ र सन्नी सुनम, म्युजिक प्रड्युसर मिक्सिङ मास्टरिङ गर्नुभएको छ बिजु कर्माचार्यले। हजुर श्रोता मित्र, यो गीत हामी सुन्नेछौँ र यो गीतपछि म लिनेछु एउटा छोटो ब्रेक। ब्रेकपछि म युक्त कार्यक्रम म्युजिक मजामा फेरि पनि आउने नै छु र अरू पनि थुप्रै गीत तपाईँको लागि लिएर आउनेछु। स्टेसन गीत FM 98.3 MHz सुनिरहनु होला।

0: Azure Computer UPS has no more backup time as before. Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
1: स्वस्थ जीवन सुखी जीवन
2: हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
3: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
4: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
3: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
3: फोन नम्बर 4910511 4910511 98511709 98511709
6: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
7: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुहोस्
6: किन ए एसी लाइट ब्रिक नै
7: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
6: वाह मैले खोजेको जस्तो रहेछ
7: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591-3596-9812-35444
8: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: चिप्स 98.3 FM मा यो हो म्यूजिक मजा म्यूजिक मजा
1: ब्रेक पछि पुनः स्वागत छ कार्यक्रम म्युजिक मजामा। यस कार्यक्रममा हामी सुन्दैछौँ विभिन्न रमाइला रमाइला गीतहरू। तपाईँ ट्युन्ड इन हुनुहुन्छ स्टेसन किप्स एफएम 98.3 MHz रेडियो स्टेसन द्याट किप्स यु किप्स यु लाइफ एन्ड किप्स यु इन्टरटेन्ड। तपाईँले हामीलाई संसारभर सुन्न सक्नुहुन्छ हाम्रो अनलाइन एड्रेस kipsfm.com वा एप हाम्रो पात्रो डाउनलोड गरेर पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ। ओके, कार्यक्रममा अब पालो भइसकेको छ सेगमेन्ट के छ नयाँको। नयाँ सेगमेन्टमा हामी रमाइला रमाइला नयाँ नयाँ गीतहरू सुन्ने गर्दछौँ। सो यस सेगमेन्टको आज पहिलो गीत रहेको छ पियारी। यसको आर्टिस्ट हुनुहुन्छ बियोन्ड ब्रिजेश एन्ड अबु द रियल म्यान। कम्पोजिसन र लिरिक्स रहेको छ बियोन्डको। मिक्सिङ मास्टरिङ ब्रिजेश श्रेष्ठले गर्नुभएको छ।

अघि श्रोता मित्र के छ नयाँ सेगमेन्टको पहिलो गीत हामीले सुनिसक्यौँ प्यारी बाई बियन्ड ब्रिजेश श्रेष्ठ एन्ड अबु द रियल म्यान. ओके, यही सेगमेन्टको अर्को गीत अब हामी सुन्नेछौँ. गीत रहेको छ गाजलु तिम्रो आँखा. यस गीतमा भोकल दिनुभएको छ केहर सिंह लिम्बुले. लिरिक्स र कम्पोजिसन रहेको छ सुमन तामाङको. अरेन्जिङ मिक्सिङ मास्टरिङ गर्नुभएको छ सागर संसार राईले.

हजुर के छ नयाँ सेगमेन्टमा हामीले भर्खरै गीत सुन्यौँ गाजलु तिम्रा आँखा, फेरि यही सेगमेन्टको अब फेरि अर्को गीत सुन्नेछौँ। गीत रहेको छ आज मन उडेर भाग्छ, यस गीतमा आवाज दिनुभएको छ प्रताप दासले, मिक्सिङ र मास्टरिङ राजकुमार बगरको रहेको छ।

गीत सुन्ने सेगमेन्टको अर्को एउटा गीत हामीले सुनिसक्यौँ, आज मन उडेर भाग्छ, भाइ प्रताप दास हजुर यो गीत रिमेक थियो। अब चाहिँ हामी फेरि अर्को एउटा गीत नै सुन्नेछौँ सेगमेन्ट गीत छ नयाँमा। गीत रहेको छ आँखैमा लाउने मेरो गाजर। यस गीतको सिङ्गर हुनुहुन्छ स्मिता बोरा। मेल भोकल दिनुभएको छ साजन शाहले, ऱ्यापर अनुप महर्जन हुनुहुन्छ। म्युजिक र लिरिक्स रहेको छ साजन शाहको। अरेन्जर हुनुहुन्छ विश्व अधिकारी। हजुर यो गीत सँगसँगै हाम्रो के छ नयाँ सेगमेन्ट यहीँ सकिन्छ। यो गीतपछि म लिनेछु एउटा छोटो ब्रेक, ब्रेकपछि म एकता आउने नै छु र मसँग विभिन्न गीतहरू पनि रहेका छन् जुन तपाईँको लागि म राख्ने नै छु। स्टेसन किप्स एफएमलाई सुधै रहनुहोला।

0: Free Internet cu Mătălin Hus.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Whirlink and always stay connected wherever you are.
2: Pure ek ghanta tinota movies ka super hit geet haru.
3: 3 in 1.
4: Every Saturday 9 a.m. and Thursday 6 p.m.
5: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
6: भञ्जाङ चौतारी
5: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
7: तपाई सुन्दै हुनुहुन्छ
8: के
7: ई
8: ई
9: बी
10: एस
11: KIPS 98.3 FM, your companion.
3: KIPS 98.3 FM, yoho. Music, Mazza. Music, Mazza.
12: ब्रेक पछि म युक्त आइसके पुनः कार्यक्रम म्युजिक मजामा हामी सुन्दैछौँ रमाइला रमाइला नेपाली गीतहरू तपाईँ ट्युन हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज द रेडियो स्टेशन द्याट अलवेज किप्स यू कुल किप्स यू अलाइभ एन्ड किप्स यू इन्टरटेन्ड संसारभर तपाईँले हामीलाई सुनिराख्नु भएको छ हाम्रो अनलाइन एड्रेस किप्स एफएम .com मार्फत वा एप हाम्रो पात्रबाट पनि तपाईँले हामीलाई सुनिराख्नु भएको छ अनलाइन ओके फेरि पनि अर्को एउटा रमाइलो गीत हामी सुन्नेछौँ गीत रहेको छ फनको यस गीतको सिङ्गर हुनुहुन्छ रन लामा लिरिक्स रवि मल्लले दिनुभएको छ कम्पोजर हुनुहुन्छ कल्याण सिंह अरेन्जर हुनुहुन्छ मानसी किरण

ओके श्रोता मित्र, हामीले सुन्यौ गीत फनको। अब फेरि पनि कार्यक्रम म्युजिक मजामा हामी अर्को गीत सुन्नेछौ। गीत रहेको छ अञ्जुली भरी। यस गीतमा आवाज दिनुभएको छ प्रशान्त लिम्बू एन्ड रेज लिम्बूले। कम्पोजिसन रहेको छ प्रशान्त लिम्बू र सेसे एडिङ्गोको। लिरिक्स दिनुभएको छ प्रशान्त लिम्बूले। अरेन्जिङ, मिक्सिङ, मास्टरिङ रहेको छ मन्जिल विक्रम केसीको।

Okay, Shrota Mitra, hamle geet sunyau Anjali Phari by Prashant Limbu and Rays Limbu. Aba karyakram music mazaka hami antyanti tira aisekeko chhau. Okay, aajako yes karyakram ko antim geet hami sunne chhau. Geet raheko chha, bujhau malai. Yes geet ma vocal lyrics ra composition raheko chha Sushant Khimire ko. Music arrangement raheko chha Sushant Ra Raga ko. हजुर यो गीतसँग सँगै अब कार्यक्रम म्युजिक मजाबाट मेरो पनि बिदा माग्ने बेला भइसकेको छ आशा छ पछिल्लो एक घण्टा तपाईँको रमाइलोसँग बित्यो मैले यहाँको लागि रमाइलो रमाइलो गीतहरू राख्ने प्रयास गरेकी छु ओके अब यति भन्दै म युक्ता पनि कार्यक्रम म्युजिक मजाबाट बिदा माग्न चाहन्छु नमस्कार

0: Life-Changing Quotes. बुद्धि र चरित्र साँचो शिक्षाको लक्ष्य हो। यो भनाई हो मार्टिन लुथर किङ जुनियरको।
1: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into weekly 10. Weekly 10.
2: Time Sunday 7 PM, Monday 9 AM and Thursday 2 PM
1: on Kips 98.3 FM.
3: नेपाल भाषा या यही पुसे चौ मेता
4: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 MHz।
5: Stay connected with your favorite station, Kips FM 98.3 MHz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Kips FM 98.3 MHz and hit that follow button today.
7: You can dance.
8: You can sing. All you gotta do is
5: just tune in.
9: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
10: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस्ट वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
11: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
12: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising, affordable, effective, and culturally close.
12: Say yes to radio advertising, where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
13: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। Just tune in, radio naya generation ko.
14: Ek phool jhare re ke bho, ek phool jhare re ke bho.
15: Nepali super hits.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले साँझको 6 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Excuse me.
7: Non-stop Bollywood mega hits.

0: 20 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: क्लासिक हिन्दी पप टाइम।
6: चलने लगी है हवाएं, सागर भी लहराए।
5: क्लासिक हिंदी पॉप टाइम एट किप्स एफएम 98.3।

0: Are you ready to turn up the volume and rock out like never before?
1: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
0: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
1: Don't miss a beat. Mark your calendars and set your alarms, because it's time to rock out with the best.
0: Rock Fever, every Friday 9 a.m. and every Thursday 7 p.m.
1: Radio station, Keeps FM 98.3 megahertz.
2: Wake me up when September ends.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक, सधैं तपाईंसँग। 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा।
6: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्रीरोग समस्या समाधान सेवा।
7: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा।
6: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
8: हलेसी क्लिनिक, नारायण तार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
6: फोन नम्बर 4910511, 4910511, 98511-70939, 98511-70939।
9: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
10: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुहोस्।
9: किन ए एसी लाइट ब्रिक नै?
10: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
9: वाह, मैले खोजेको जस्तो रहेछ।
10: स्ट्रङ, लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596, 98-012-35444।

0: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
1: Babu, pani ko bill tiri de lo.
2: La, tiri de.
3: Babu, batti ko bill tiri de aaja.
2: La, la, tiri de.
1: Dada, internet ko pani last dino hai aaja.
2: La, tyo pani tiri de.
1: Tara, sabbai kura eti chite kasari tiris.
2: किनकि मसँग हाम्रो पात्र छ
3: हाम्रो पात्र त मसँग पनि छ
2: तर पेमेन्ट कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
4: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: Stay connected with your favorite station, Kips FM 98.3 MHz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there. Follow us on Instagram and TikTok too. Search Kips FM 98.3 MHz and hit that follow button today.
0: Nepali Pop Flashback Every Sunday and Tuesday 10 p.m. Thursday 9 a.m. and Saturday 5 p.m.
8: History of rock.
9: Here I am. Rock you like a hurricane.
10: Monday 3 p.m. Only on Kips FM 98.3 MHz, your companion.
11: This is
12: Kips 98.3 FM, your companion.
13: Excuse me.
14: Non-stop Bollywood mega hits.

0: Unplugged. Nepali artist singers haruka unplugged geet haru sunna nachutyaunu hola harek aitbar madhyan 12 baje ra shanibar diuso 4 baje
1: timro dil ko bhitra bhitra bhanake cha bandu basta
2: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and...
3: Electric Electronics.
4: Amilai Sunhos. www.kipsfm.com Marfat. Just tune in. Radio Naya Generation Ko.
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
8: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा

0: सुरक्षित
1: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
2: सुबिसु छिटो पनि सुरक्षित पनि
3: थप जानकारी तथा बुकिङका लागि
4: 01-42-3888 98-12-35-888
5: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
6: कार्यक्रम कलियुग टाइम कलियुग टाइम
7: Hollywood Times, every day, 11 to 12 p.m.

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक मज्जा म्युजिक मज्जा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा

0: this week's number 9.
1: Song:
2: Girl Like Me.
1: Artist:
2: Pink Pantheress.

0: एक्सप्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my world link and always stay connected wherever you are.
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Keeps FM 98.3 presents Pop Hour.
6: मुझे कैसे पता न चला कि तू मैनू प्यार।
5: Every Friday 12 p.m.

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग.
1: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ. हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ.
6: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज, बायोप्सीदेखि ड्रेनेजसम्म, न्युरुलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार.
1: खुसीको खबर, हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
7: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
1: फोन नम्बर 4910511, 4910511, 98511703998511703.
6: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा. तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्. साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला.
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678, 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
9: किप 98.3 FM, योर कम्पानियन.
10: On Keeps FM 98.3, this is Weekly 10. Segment Fresh Songs.
1: Song.
3: Enjoy the show.
1: Artist
3: Henry Lau.

0: this week's number two.
1: Song
2: SS26.
1: Artist
2: Charlie XCX.

0: Давай сүндігінінса, Kips FM 98.3 MHz, your companion.
1: Kips, time check.
2: अहिले बेलुकीको 8 बजेको छ.
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
6: साताको 10 उत्कृष्ट गीतहरुको काउन्टडाउन शो.
7: Kips most wanted.
8: हेलो हाई नमस्कार तपाईँलाई स्वागत छ कार्यक्रम किप्स मोस्ट वान्टेड बाई किप्स एफएम 98.3 योर कम्पेनियन ट्युन इन गर्दै हुनुहुन्छ द रेडियो अफ न्यू जेनेरेसन द स्टेसन द्याट अलवेज किप्स यु कुल किप्स अ लाइफ किप्स युनिटिन कार्यक्रम किप्स मोस्ट वान्टेडमा तपाईँले 10 उत्कृष्ट नेपाली गीत सङ्गीतहरू इन्जोय गर्न सक्नुहुन्छ र म निजल छु तपाईँको साथमा कार्यक्रमलाई तपाईँले वर्ल्ड वाइड सुन सक्नुहुन्छ किप्स एफएम .com हाम्रो पात्रो एप प्रयोग गरेर सुन सक्नुहुन्छ फलो गर्नु होला हाम्रो इन्स्टाग्राम फेसबुक अनि टिकटकमा आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज ओके कार्यक्रम किप्स मोस्ट वान्टेडमा हामी नम्बर 10 नम्बर 1 यात्रा गर्नेछौँ र तिनवटा एक्साइटिङ सेगमेन्ट्सका गीतहरू पनि सुन्नेछौँ कार्यक्रममा कार्यक्रम सुन्दै गर्नुहोला अहिले भने चाहिँ हामी नम्बर 10 लाग्दैछौँ नम्बर 10 यो विक रहेको छ डोली बाय वर्षा कर्माचार्य लिरिक्स रहेको छ सलिन मगरको म्युजिक एन्ड कम्पोजिसन वर्षा कर्माचार्य एन्ड सलिन मगरको रहेको छ मिक्स मास्टर भन्ने गरेका छन् देव शर्मा एन्ड शाश्वत श्रेष्ठले सुन्छ नम्बर 10 डोली
9: किप्स मोस्ट वान्टेड नम्बर 10

0: चिसो झरी बाई प्रताप दास एन्ड रचना रिमाल. लिरिक्स एन्ड म्युजिक दिएका छन् सौगात श्रेष अनुरागीले भने, अरेन्ज गरेका छन् विष्णु तामाङले, मिक्स मास्टर गरेका छन् कुमार सानुपुनले. सुन्छ नम्बर 9 मा चिसो चिसो झरी.
1: Kids Most Wanted number 9.

0: अब नम्बर नाइनतर्फ लागौ. नम्बर नाइनमा यो विक रहेको छ मोहनी लगायो कान्छीले बाय आशीर्वाद सुवेदी एन्ड एलिना चौहान. लिरिक्स म्युजिक एन्ड कम्पोजिसन बसन्त सापकोटाको रहेको छ. म्युजिक प्रड्युसर भनिरहेका छन् उदय राज पौडेल. मिक्स मास्टर गरेका छन् किशोर थापाले. सुन्छ नम्बर एटमा मोहनी लगायो कान्छीले.
1: Gifts must wanted number 8.

0: अब कार्यक्रम किप्स मोस्ट वान्टेड सुन्दै हुनुहुन्छ. किप्स मोस्ट वान्टेडमा हाम्रो पहिलो सेगमेन्टतर्फ लाग्न चाहन्छु. फ्ल्यासब्याक सेगमेन्टको नाम रहेको छ र फ्ल्यासब्याकमा आज ल्याएको छु गीत शिव परियारको आवाजमा नभेटी नभेटी.
1: फ्ल्यासब्याक.

0: नेपाली चलचित्रका सदाबहार गीतहरू। Wednesday and Saturday, 2 p.m. Thursday, 10 p.m. Only on Kips FM 98.3.
1: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग। 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा,
2: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा।
0: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा।
2: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
1: हलेसी क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
2: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939।
3: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
4: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
3: किन एएसी लाइट ब्रिक नै?
4: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
3: वाह, मैले खोजेको जस्तै रहेछ।
4: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596, 98-012-35-444.
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
9: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
2: 01-42-35-888, 98-012-35-888।
10: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
11: बाबु, पानीको बिल तिरिदे
12: ल। तिरिदे
13: बाबु, बत्तीको बिल तिर्दे आज।
12: ल तिरिदे
11: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज।
12: ल त्यो पनि तिर्दे।
11: तर सबै कुरा यति छिटै कसरी तिरिस?
12: किनकि मसँग हाम्रो पात्र छ।
13: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
12: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब? अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।
14: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
15: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
16: Best romantic Hindi songs. तुम्हें रब दिखता है यारा मैं क्या करूं तुझमें रब दिखता है यारा मैं क्या करूं.
17: Every Sunday 9 p.m. and Tuesday 6 p.m.
18: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा. ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे.

पहिलो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत हुन चाहन्छु। स्टेशन किप्स एफएम 98.3 यो कम्पानियन ट्युन इन गर्दै हुनुहुन्छ र म निजलजु तपाईँको साथमा। कार्यक्रम तपाईँले सुन सक्नुहुन्छ वर्ल्ड वाइड किप्स एफएम .com हाम्रो पात्रो एप प्रयोग गरेर, त्यस्तै हामीलाई फलो गर्नुहोला किप्स एफएम .com हाम्रो पात्रो एप प्रयोग गर्न सक्नुहुन्छ। र त्यस्तै तपाईँले तिनवटा सेगमेन्टको गीतहरू पनि इन्जोय गर्न सक्नुहुन्छ। र ब्रेक अगाडि हामीले पहिलो सेगमेन्ट फ्ल्यासब्याक सुनिसकेका छौँ र नम्बर 10 नम्बर 7 गीत पनि सुनिसकेका छौँ। अब हामी कन्टिन्यू गर्छौँ काउन्टडाउनलाई, नम्बर 6 लाग्न चाहन्छु। नम्बर 6 यो विक रहेको छ पागलपन बाई बादल थापा, लिरिक्स एन्ड म्युजिक रहेको छ जीबी चिरनको, भने अरेन्ज मिक्स मास्टर गरेका छन् बादल थापाले। सुन्छौँ नम्बर 6 पागलपन।

0: नम्बर फाइभको पालो छ, नम्बर फाइभमा सिटी बजाउँदै गाउँदैछन् राहुल श्रेष्ठ एन्ड एलिना चौहान, लिरिक्स म्युजिक एन्ड ऱ्याप गाएका छन् जगत तिरुवाले भने अरेन्ज मिक्स मास्टर गरेका छन् जीवन बदुले। सुन्छौ नम्बर सेभेनमा सिटी बजाउँदै।
1: किस मोस्ट वान्टेड नम्बर फाइभ।

अबल लागू कार्यक्रम किप्स मोस्टमेन्टमा हाम्रो दोस्रो सेगमेन्टतर्फ दोस्रो सेगमेन्टको नाम रहेको छ न्यू पिन्स. न्यू पिन्समा लेटेस्ट सङ्ग्सहरू प्ले गर्ने गर्दछौँ र आज ल्याएको छु इटरीको बजारमा बाई आनन्द कार्की एन्ड गङ्गा कणेल. लिरिक्स रहेको छ श्रीकृष्ण लुइटेलको भने कम्पोजिसन रहेको छ लक्ष्मण श्रीसको अनि त्यस्तै म्युजिक दिएका छन् अर्जुन कटुवालले मिक्स मास्टर गरेका छन् पुखराज सोनकारले. सुन्छौँ न्यू पिन्समा इटरीको बजारमा.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
1: नेपाली चलचित्रका सदाबहार गीतहरू, Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on Keeps FM 98.3.

0: दोस्तों और एनडी व्यापार एक विषयमा पछि फेरि पनि स्वागत हुन चाहन्छु स्टेशन किप्स एफएम 98.3 योर कम्पनी ट्युन इन गर्दै हुनुहुन्छ र म निजोजु तपाईको साथमा फलो गर्न लाग्न इन्स्टाग्राम फेसबुक अनि टिकटकमा आईडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज अहिले पनि हामी काउन्टडाउनलाई जारी राख्न चाहन्छौ र काउन्टडाउनमा नम्बर 3 पालो भइसकेको छ नम्बर 3 मा यो वीक रहेको छ पीआरई बाइ बियोन्ड एन्ड द ब्रिजेस एन्ड अबु द रियल म्यान लिरिक्स एन्ड कम्पोजिसन रहेको छ बियोन्ड को मिक्स मास्टर वेरिएसन ब्रिजेस श्रेष्ठले सुन्छौ नम्बर 3 मा पीआरई
1: Kip's Most Wanted number 3.

0: नम्बर टू को पालो छ, नम्बर टू मा चकमा गाउँदै छन् इलिना चौहान, लिरिक्स एन्ड म्युजिक रहेको छ मनिष श्रेष्ठ को, अरेन्ज मिक्स मास्टर गरेका छन् रिकेश गुरुङले। सुन्छ नम्बर टू मा चकमा।
1: किप्स मोस्ट वान्टेड नम्बर टू।

0: हजुर, कार्यक्रममा हाम्रो तेस्रो सेगमेन्ट माई चोइसको पालो भइसकेको छ। माई चोइसमा आज ल्याएको छु गीत बादल सरी बाई श्योर ब्यान्ड।
1: My choice.

0: Okay, now let's do a quick recap.
1: Are you ready?
2: Recap.
3: Let's go.
0: Number 10 marayeko cha Doli by Barsha Karmacharya. Number 9 marayeko cha Chisho Chisho Jhari by Pratap Das and Rachana Rimal. Number 8 marayeko cha Mohini Lagayo Kanchile by Ashirwad Suvedi and Elina Chauhan. Number 7 marayeko cha Makhmali by The Hulaki Band. Number 6 marayeko cha Pagalpan by Badal Thapa. Number 5 marayeko cha City Bajaundai by Rao Shrestha and Elina Chauhan. Number 4 marayeko cha Akhaima Laune Meru Gazal by Smita Bohra and Sajan Shah. Number 3 marayeko cha PRE by Beyond Bridges Abu The Real Man. And number 2 ma raheko cha Chakma by Elina Chauhan. Okay, recap pani hamile garyo. Aba number 1 ko song pani reveal garna bela bhaisayeko cha ra yo week number 1 ko song bhaniraheko cha Keti Fasyo Maya Basyo by Ashish Abiral and Asmita Adhikari. Lyrics raheko cha Ek Narayan Bhandari ko music mix mastering gareka chan Ashish Abiral le. Okay, yo geet enjoy garnu la. Keti Fasyo Maya Basyo number 1 ko song raheko cha ra yo geet sangai aba विदा माग्ने समय पनि भइसकेको छ. समय धेरै कम छ, हामीसँग विदा माग्ने समय भइसकेको छ. कार्यक्रम कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव प्लिज दिनुहोला. फेसबुक पेज रहेको छ हाम्रो हिप्स एफएम 90.3 मेगाहर्ज हाम्रो आइडी रहेको छ. त्यस्तै फलो गर्नु होला हामीलाई इन्स्टाग्राम फेसबुक अनि टिकटकमा आइडी रहेको छ हिप्स एफएम 90.3 मेगाहर्ज. यति भन्दै आजको लागि म निजल पनि विदा भए. नमस्कार, टेक केयर, बाय बाय. सुन्दै गर्नु होला हिप्स एफएम 90.3 योर कम्पेनियन.
2: किस मोस्ट वान्टेड नम्बर 1.

Life-Changing Quotes. चिन्ता भनेको समयको पूर्ण बर्बादी हो। यसले केही पनि परिवर्तन गर्दैन, यसले तपाईँको आनन्द लुट्छ र केही नगर्न दिई तपाईँलाई व्यस्त राख्दछ।

0: तीस वर्ष देखि इन्टरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वर्ल्डलिंग मनसँग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिंग।
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स मा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरु सुपथ मूल्यमा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरुको एक्सचेन्ज सुविधा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरु ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरु लग्नुहोस् साथै तपाईको इन्भर्टर युपिएसहरु मर्मत समारका लागि सम्झनु होला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: यु क्यान डान्स
4: यु क्यान सिंग ऑल यु गॉट टु डू इज
5: जस्ट ट्यून इन
4: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
6: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
8: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
9: सुबिसु छिटो पनि सुरक्षित पनि
10: थप जानकारी तथा बुकिङका लागि
11: 01-42-3888 98-12-35-88
12: What's the secret to success?
13: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
13: Radio advertising. Affordable, effective, and culturally close.
12: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
14: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छानामुनि युपिएस इन्भर्टर सोलर

0: प्राइस डील र कन्सल्टेसन को लागि एक विश्वासिलो नाम
1: सम्पर्क पेट्रिशप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् पेट्रिशप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
2: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into weekly 10, weekly 10.
3: Time Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
2: on KIPS 98.3 FM.
4: Keep 98.3 FM.
5: KIPS FM 98.3 MHz presents Best Romantic Hindi Songs.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: नेपाली पॉप फ्लैशबैक

0: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
1: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
2: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
3: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
3: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
4: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
2: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
5: 01-42-35-888 98-12-35-888।
6: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: KIPS 98.3 FM, your companion.
2: Nepali Pop Flashback.

0: Uh-uh, don't change the station. We'll be right back. You are listening to Gips FM, 98.3 MHz, your companion. Just tune in.
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678. 5302678. Location ko lagi Google garnuhos. Battery shop New Kathmandu.

0: र सारण रोकिन गएकोमा खेद प्रकट गर्दछौँ।
1: यो हो KIPS 90.3 FM तपाईँसँगको सहयात्रा।

0: are listening to Keeps FM 98.3 megahertz, your companion.
1: किप्स 98.3 FM को आजको सम्पूर्ण नियमित प्रसारण यहीं सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत संगीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौं। शुभरात्री।